لسنرز، امید کرتی ہوں کہ آپ سبھی نے اس خوبصورت سے کلام کو دل ہی دل سے سنا ہوگا اور آپ کو یہ کلام بہت اچھا لگا ہوگا. اب ذرا آگے بڑھتے ہیں اپنی ریسیپی کی جانب، کیونکہ ہماری پیاری سی ڈیواز ویٹ کر رہی ہیں آج کی ریسیپی کا. سو آپ کو بالکل بھی ویٹ نہیں کروائیں گے اور جلدی سے آپ سے سبھی انگریڈینٹس اور پروسیجر شیئر کریں گے. سو آج ہم بنانے جا رہے ہیں ریفریشنگ سی ٹھنڈی سبزی کدو، جسے ہم انگلش میں لوکی کہتے ہیں. آئی نو یہ بہت اچھی ہوتی ہے، ٹرسٹ می، اگر آپ میرے بتائے ہوئے طریقے سے بنائیں گی سو یہ آپ کو بہت اچھی لگے گی. ہو سکتا ہے کہ بچے تھوڑا سا تنگ کریں، لیکن بچوں کو بھی یہ ریسیپی بہت اچھی لگے گی کیونکہ ہم اس میں پرفیکٹ بیلنس کر کے اسپائسیز ایڈ کریں گے. سو دیئر لسنرز، آپ سبھی سے شیئر کرتی ہوں اس کے انگریڈینٹس. سو سب سے پہلے اس ریسیپی کو بنانے کے لیے ہمیں جو جو اجزاء درکار ہیں اس میں سب سے پہلے اوبیسلی کدو 500 گرامس، اسے ہم اچھی طرح سے واش کر کے رکھ لیں گے سائٹ پہ اور بالکل چھوٹا چھوٹا کیوبس کی شکل میں کٹ کریں گے. اور اگر اب ہم بات کریں اپنے نیکسٹ انگریڈینٹ کی، سو اس ریسیپی میں شامل ہوگا کوکنگ آئل 2 ٹیبل اسپون اور ساتھ ہی ساتھ مسٹرڈ آئل بھی، لیکن یہ آپ کی اپنی چوائس ہے کہ آپ مسٹرڈ آئل یوز کرتے ہیں یا پھر کوکنگ آئل. اب ذرا آگے بڑھتے ہیں اپنے اگلے انگریڈینٹ کی جانب. سو ہمارا اگلا انگریڈینٹ ہے میتھی دانہ، جسے ہم شامل کریں گے 1.5 ٹیبل اسپون. زیرہ شامل ہوگا ہماری اس ریسیپی میں 1.5 ٹیبل اسپون، اور ہنگ، ہنگ بالکل شامل ہوگی 1 پنچ، بالکل چٹکی سی. آپ نے اس کی کوانٹٹی کو بالکل بھی زیادہ نہیں کرنا، ادروائز آپ کا ٹیسٹ ریسیپی کا سارا ڈسٹرب ہو جائے گا. سو اب آگے چلتے ہیں. سو آگے ہمارے پاس جو نیکسٹ انگریڈینٹ ہے جو ہمیں درکار ہے، ہری مرچیں 2 باریک کٹی ہوئی اور جنجر گارلک 1 انچ کا ٹکڑا، جسے ہم اچھی طرح سے باریک کٹ کر کے رکھ لیں گے. اب ذرا آتے ہیں اسپائسیز کی جانب. سو اس ریسیپی میں شامل ہوگا ہلدی پاؤڈر ٹرمیرک 1.5 ٹیبل اسپون، لال مرچ پاؤڈر 1 ٹی اسپون، دھنیا پاؤڈر 1 ٹیبل اسپون، آمچور پاؤڈر 1 ٹیبل اسپون، یعنی کہ ڈرائی مینگو پاؤڈر. اچھا جو ڈرائی مینگو پاؤڈر ہے یہ آپ کو کہیں سے بھی کسی بھی جنرل اسٹور سے ایزیلی مل جائے گا، سو اس کی آپ نے بالکل بھی ٹینشن نہیں لینی. اگلا ہمارا انگریڈینٹ ہے چینی یا پھر گڑ، یہ آپشنل ہے، آپ چاہیں آپ چینی یوز کر سکتے ہیں، آپ چاہیں تو آپ گڑ یوز کر سکتے ہیں 1 سے 2 ٹیبل اسپون. گرم مسالہ پاؤڈر 1.5 ٹیبل اسپون، ہرا دھنیا بالکل باریک کٹا ہوا، اور ہمارا لاسٹ انگریڈینٹ، سوری لاسٹ بٹ ناٹ دا لیسٹ، نمک حسب ضرورت حسب ذائقہ. سو اب ذرا آگے بڑھتے ہیں پروسیجر کی جانب. سو سب سے پہلے ہم کیا کریں گے، ایک کڑھائی لے لیں گے، اس میں اچھی طرح سے تیل کو گرم کر لیں گے، اگر سرسوں کا تیل ہے تو اسے اچھے سے دھواں نکالنے تک گرم کریں گے، پھر گیس دھیمی کر کے تھوڑا ٹھنڈا ہونے دیں گے. اب اسی میں میتھی دانہ، زیرہ اور ہنگ، یہ تینوں انگریڈینٹ شامل کر دیں گے. جب میتھی کا رنگ ہلکا سا بدل جائے گا تو ادرک اور ہری مرچیں اس کے اندر ایڈ کریں گے. ایڈ کرنے کے بعد اسے صرف اور صرف 30 سیکنڈز کے لیے بھون لیں گے. اب باری آتی ہے کڑاہی میں شامل کرنے کی ہمارا مین انگریڈینٹ، یعنی کہ شو اسٹاپر کدو. سو کڑاہی میں اب ہم ایڈ کریں گے کدو، انہیں اچھے سے مکس کر لیں گے، ساتھ ہی ہلدی، لال مرچ پاؤڈر، دھنیا پاؤڈر اور نمک، ان سبھی اسپائسیز کو بھی ایڈ کر دیں گے. سب چیزوں کو 2 منٹ کے لیے اچھے سے پکائیں گے، یہاں تک کہ مسالہ کدو پر بالکل لپٹ جائے. اب باری آتی ہے اس سٹیپ میں کہ ہم کڑھائی کو اوپر سے ڈھک دیں گے، آنچ کو بالکل دھیما کر دیں گے تاکہ کدو آرام آرام سے پکے. کدو اپنا پانی خود چھوڑیں گے، اسی لیے الگ سے پانی ڈالنے کی کوئی ضرورت نہیں. بیچ بیچ میں 1-2 بار چمچ چلا کر چیک کیا جا سکتا ہے کہ آیا ہماری سبزی گل رہی ہے یا نہیں. سو
जैसे ही आपके कद्दू यानी कि लौकी बिल्कुल सॉफ्ट हो जाए, सो अब बारी आती है अगला स्टेप फॉलो करने की। सो इस रेसिपी को मैं बना रही हूँ अपने जरा मुनफरिद से चटपटे से स्टाइल में। सो रेसिपी को थोड़ा सा खट्टा मीठा करने के लिए, जब हमारे कद्दू बिल्कुल गल जाएं, हम इसमें शामिल करेंगे आमचूर पाउडर, चीनी। इन दोनों इंग्रेडिएंट्स को ऐड करने के बाद अच्छी तरह से इन्हें मिक्स कर लेंगे। सो हमने इसे बिल्कुल भी ज्यादा देर के लिए नहीं छोड़ना, सिर्फ 2-3 मिनट के लिए पकाना है ताकि जो हमारी शुगर है वो अच्छे से मेल्ट हो जाए। और अगर आप गुड़ यूज़ कर रहे हैं तो उसे भी मेल्ट होने के लिए 2-3 मिनट लगते हैं। सो 2-3 मिनट के लिए हम इसको अच्छे से पकाएंगे। अच्छा, अगर आपको थोड़े मैश किए हुए कद्दू पसंद हैं तो आप चम्मच से कुछ टुकड़ों को हल्का सा मैश कर सकते हैं, ये टोटली ऑप्शनल है अगर आपको पसंद है। अच्छा, पर्सनली मैं सच्ची बात बताऊं तो मुझे भी मैश कद्दू पसंद है, तो मैं चमचा हिलाते हिलाते कद्दू को थोड़ा सा मैश कर देती हूँ ताकि वो बिल्कुल उस अकॉर्डिंग बने जिस तरह से मुझे पसंद है। सो फाइनली हमारी रेसिपी हो गई तैयार। अब बारी आती है चूल्हा बंद कर देंगे, ऊपर से खूब सारा धनिया शामिल करेंगे। आपकी मसालेदार सी खट्टी मीठी सी चटपटी सी लौकी हो गई तैयार। उम्मीद करती हूँ आपको ये रेसिपी बहुत अच्छी लगी होगी। अब यहाँ पे डिपेंड करता है कि आप इसको किसके साथ नोश फरमाते हैं। वैसे तो रोटी के साथ भी इसका कॉम्बिनेशन बहुत सुपर लगेगा, लेकिन अगर आपको रोटी नहीं पसंद तो आप पूरी भी यूज़ कर सकते हैं, दोनों ही सूरतों में टेस्ट लाजवाब लगेगा। सो जी लिसनर्स, ये थी हमारी आज की द शो स्टॉपर मेन रेसिपी, जिसे मैंने अपने मज़ेदार से खट्टे मीठे से चटपटे से स्टाइल में बनाया। उम्मीद करती हूँ आप सभी को ये रेसिपी बहुत अच्छी लगी होगी। मज़ीद अगर आपकी कोई भी क्यूरी हो इससे रिलेटेड, या फिर इस रेसिपी से कोई इंग्रेडिएंट आपसे मिस हो गया हो, या किसी स्टेप की आपको अच्छे से समझ ना आई हो, सो उन सभी चीजों के लिए 0115710971 है आपका और मेरा राब्ते का नंबर, यानी इस नंबर के थ्रू मुझसे लाजमी शेयर कर सकते हैं। सो चलिए, जैसा कि है आज फ्राइडे, और फ्राइडे होता है एक ऐसा दिन जिसमें सब फैमिलीज आपस में एक साथ मिल बैठ कर खाती हैं। सो मैं तो प्रेफर करूंगी कि आप आज ही इस रेसिपी को ट्राई करें और फीडबैक मुझसे लाजमी शेयर करें। अब जी लिसनर्स, जरा आगे बढ़ते हैं एंड माय लवली डीवाज अपनी अगली रेसिपी के जाने। सो जहां अब जरा सब्जी की बात होगी अपने वेज लिसनर्स के लिए, अब जरा बात करते हैं इस मील को कंप्लीट करने के लिए। सो आज के स्पाइस किचन की जो सेकंड रेसिपी है वो आई एम श्योर मीट लवर्स को बहुत ज्यादा पसंद आएगी। सो आज हम बनाएंगे द सेकंड रेसिपी, मजेदार सी चटपटी तो मैं हर नहीं कहूंगी लेकिन मजेदार सी स्पाइसी बारबेक्यू। अच्छा, बारबेक्यू किस किस को पसंद है? मेरा ख्याल है कि ये बहुत ही रेयर होगा कि जिसको बारबेक्यू ना पसंद हो, लेकिन क्लासिकल चिकन टिक्का बारबेक्यू तो सभी का फेवरेट होता है। मेरा तो पर्सनली बहुत ज़्यादा फेवरेट है एंड आई होप आप सभी का भी फेवरेट होगा। सो लिसनर्स, इसकी रेसिपी, फुल इंग्रेडिएंट्स, सभी चीज़ें आपसे शेयर करती हूँ बिना टाइम वेस्ट किए। पर अभी वक्त हुआ है शो में एक अदद कमर्शियल ब्रेक का। सो दे लिसनर्स, कहीं मत जाइएगा, इसी तरह से जुड़े रहें, बंदे रहें हमारे संग, यानी रेडियो फजा 97.1 FM के संग। आपसे मुलाकात होती है कमर्शियल ब्रेक के उस पार, तब तक के लिए आप हमें इसी तरह से हमारे साथ रहें और हमें अपनी मौजूदगी का एहसास दिलाते रहें। जी तो लिसनर्स, चलते हैं इस कमर्शियल ब्रेक की जानिब और तब तक मैं आपके किए हुए सभी मैसेजेस रीड कर लेती हूं ताकि ब्रेक के बाद आपकी तमाम तरह रिक्वेस्ट को दोबारा से शो में शामिल किया जाए। सो लेट्स टेक अ शॉर्ट ब्रेक एंड वी विल बी राइट बैक आफ्टर अ वेरी शॉर्ट ब्रेक।